हजुर वचन खानालाई दङ दाल बिदाल पाँदा दाल बिदाल र चापङ कक बुढाउँदै हिन्दी र चापङ चन खानालाई दङ सारा चापङ डक मेगा हर्स एफएम उचेन तौ खाकलाई नरोक छ त नोक्ना तक जग भई अखना ह र चापङ रोक्न गे फाइदी हैन हो र चापङ खानालाई हेरेन गे खाना त र चापङ नरोक्ने बाँकै खानाइ दङ दि त्यही लगिदङ दि